ये वंग ती दिले वंग रश ये ख्वाशीन जरूर शियार करें बाहु ब्रा कुश्तन खुश कुदाइक बिरन नामुसे शरफे रसन शंगाल नामुसे پیشروجه جیان کردستان ای که جو خورتین مه ای لوانین کرد ای گلی کردستان